0: श्रोता मित्रहरु नमस्कार छोरीहरुको साहस सपना र उपलब्धिहरुले समाजलाई समानता सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डॉटर्स 2.0 को 10 औं श्रृंखला स्वागत गर्दछु म कार्यक्रम प्रस्तोता मेरिना राई यस कार्यक्रमलाई कम्युनिटी इन्भोल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरुको योगदान सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ
1: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
0: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो शिक्षा स्वास्थ्य पत्रकारिता उद्यमशीलता खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको सङ्घर्ष क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो
2: Jemasi Namaste Daikaho. I am Rai Bezaldumi. Positive thought for this week. Setting goals is the first step in turning the invisible into the visible.
1: श्रोता मित्रहरू कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 को आजको 10 औं श्रृंखलाको थीम फर द लभ अफ डॉटर बिल्डिङ ड्रीम्स थ्रु मदरहुड एन्ड बिजनेस रहेको जानकारी गराउँदछौ यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व आज पनि हाम्रो कार्यक्रममा हुनुहुन्छ उहाँ हुनुहुन्छ इनुका राई एक प्रेरणादायी नेपाली महिला उद्यमी हुनुहुन्छ जसले पुरुष प्रधान सामाजिक परिवेशबाट पनि संघर्ष गर्दै आफ्नै आत्मविश्वास र मेहनतको बलमा हङकङमा स्वतन्त्र पहिचान निर्माण गर्नुभएको छ उहाँको जीवन यात्रा विशेष गरी आमा बनेपछि अझ अर्थपूर्ण प्रेरणादायी बनेको देखिन्छ इनुका राईले विभिन्न जातीय तथा सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई अवसर मार्गदर्शन र प्रेरणा प्रदान गर्दै समुदाय प्रतिको एकता र महिला नेतृत्वको महत्वलाई अझ बलियो बनाउँदै आउनु भएको छ आउनुहोस् आज उहाँसँग उहाँको व्यावसायिक जीवन यात्राको बारेमा र अन्य थुप्रै विविध विषयहरूमा कार्यक्रम प्रस्तुता मेरिना राई र अनुशीलले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ
0: श्रोता साथीहरू तपाईँहरूलाई फेरि पनि स्वागत छ हाम्रो कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 र आज हामीले कुराकानी गर्न गइरहेका छौँ हाम्रो हङकङगेली हाम्रो छोरी इनुका राई बहिनीसँग आजको एपिसोडमा हामीले धेरै कुराहरू बुझ्न पाउनेछौँ उहाँको बारेमा उहाँले गरिराख्नु भएको कामको बारेमा र उहाँको भविष्यको योजनाको बारेमा आजको एपिसोडको नाम रहेको छ मदरहुड एन्ड अन्टरप्रिनियरसिप स्टोरी अफ इनुका आजको प्रोग्रामको थिम रहेको छ फर द लभ अफ डॉटर बिल्डिङ ड्रिम्स थ्रु मदरहुड एन्ड बिजनेस र कुरा धेरै गर्नेछौ नयाँ नयाँ कुराहरू थाहा पनि पाउनेछौ भयो भने सायद इनुकाले हामीसँग केही बिजनेस टिप्स पनि शेयर गर्नुहुन्छ कि भन्ने मैले आश गरेकी छु ढिलो नगरिकन स्वागत गरौँ हाम्रो पाहुनालाई र त्योभन्दा अगाडि मेरो को होस्ट भाइ अनुशीललाई पनि म स्वागत गर्न चाहन्छु र भाइले केही हाम्रो इनुका बहिनीको लागि वार्म वेलकम गरिदिनुहोस् न भन्ने पनि उहाँलाई म इन्भाइट गर्न चाहन्छु
3: नमस्ते सबैजनालाई आजको हाम्रो अतिथिको कुरा गर्दा आज हामी एक नेपाली चेली अनि आमासँग कुरा गर्न गइरहेको छौँ जसले आफ्नो छोरीप्रतिको मायाले हङकङ जस्तो ठाउँमा बच्चाहरूको कपडाको व्यापार स्थापना गर्नुभएको छ। उहाँले सबै शिशुलाई समेट्ने गरी यो व्यवसाय चलाउने र विविध युवाहरूलाई सिप दिने काम गर्दै आएकी छिन्। यसै दौरानमा उहाँले एक आमा छोरी र श्रीमती भएर कसरी आफ्नो व्यवसाय घर परिवार सन्तुलन गर्छिन् र त्यसको बारेमा सुनाउने छन् आज उहाँले। स्वागत गर्यो आज इन्दुको राई ज्यूलाई।
4: फर्स्ट अफ अल दिदी एन्ड भाइ, थ्याङ्क यू फर गिभिङ मी दिस अपर्च्युनिटी। है, आई एम भेरी ह्याप्पी टु बी इन दिस प्लेटफर्म।
0: क्यान यु इन्ट्रोड्युस युर सेल्फ अ बिट मोर फर्दर सो द्याट आवर लिसनर्स हु आर कनेक्टेड विद अस, हु आर लिसनिङ टु दिस कन्भर्सेसन, मे नो मोर अबाउट यु एन्ड व्हाट्स यु आर डुइङ, योर हॉबीज, योर लाइक्स, योर डिसलाइक्स, एनीथिङ समथिङ अबाउट।
4: हाई एभ्रीवन, माई नेम इज इन्दुको राई एन्ड आई हैव बीन लिविंग इन हङकङ for a long long time. Ma chai aile currently afno business chalai raheko chu. The name is Sama and Mama. So you business ko bare ma kura garum bhane bhane chai this is all it's a mother and daughter ko story. Hamro chori janme pachi chai malai euta idea aayo haina, and then that's how like I started creating this bhanum na yo entrepreneur journey shuru bhayo mero. Hobbies har ko kura har garum bhane bhane chai I am very passionate about cooking. I love cooking, I love dancing as well. Mero main passion chai I always wanted to do business from a very very young age. Sane bhara chai maile instead of like studying mal chai paper herma chai buildings haru banaunthe haina, and then testo testo garda khere chai aile samma mero chai tei ho passion chai main is doing business and changing people's life.
5: Beautiful and you know amazing introduction already. I think we have a lot of things to explore during this conversation, Inuka. But how was your childhood like growing up in Hong Kong, I mean in your home country? How was it growing up and how was the family environment like? What really drive your, you know, passion or your interest, what you're doing now?
4: Okay, so actually I grew up in Darjeeling. Mero chai whole education background is from Darjeeling, and I did not grow up with my parents. Of course ma hostel ma hurkeko haina, ani sanai bata chai ma kasto khale keti thiyo bhane I've been like tyo huncha ni badmas keti bhancha ni jun chai kasaiko kura nasunne tesa type ko keti thiyo ma. And when I was younger that kind of seemed like a negative thing. Ma chai ekdam huncha ni man bata chai okay why am I being labeled like this, but now coming at this age in my life I feel like no, that's a good thing. Ma chai sanai bata chai the outspoken testo bhayeko karan I think I had extra vision huncha ni jun chai maile agi bhane I used to draw buildings, tala chai salon banako mathi chai welcome testo type ko haru malai chai sanai bata vision aunthyo. My mom and dad, we're all from middle class family. I've seen my dad struggle, my mom struggle, you know, ani maile chai sanai bata sochthe ki like ma jab euta thulo huncha ni especially me being the third generation I don't want to see the same life as my parents. I mean they had their struggles but hami ta abo education pako keti haru you know we have seen technology and all. So I feel like going back to same routine as them it's not doing justice for their hard work just to lack. Tei sochera chai I feel like abo hamro generation onwards we have to change, especially in Nepali society huncha ni jun chai manche le herchha hamilai we have to change that concept of Nepalese community just to lack. So maile chai tei bhayera pani euta main mudda chai भनौँ न बिजनेस स्टार्ट गरेको फर दिस रिजन अस एकदम डिटरमाइन्ड छ कि त्यसको लागि चाहिँ फर दिस वान.
5: कार्यक्रमको नामै हाम्रो छोरी छ होइन, एउटा छोरी मान्छे भएर वाट डु यु थिङ्क हाउ इम्पोर्टेन्ट इज इट सी ड्रिम्स एन्ड हाउ ड्रिम्स रियली सेप अप योर एन्टायर लाइफ?
4: I think dream jun chai manifest bhancha ni euta word and that is a very very very strong power jun chai universe le hamla dieko cha. And I so far of course like hard work ta chhadai cha haina, manifest le mate hudaina, hard work garnu parcha, but I really feel like dream chai garnu parcha. If you don't dream I feel like that's waste of your life. God has given you such a beautiful life which many people say utilize gardaina ke. If you dream big then you can achieve small small things. So I dream big, I am a very very big dreamer, I have many many plans ahead. Aliko 10 barsha ko pani sochisakeko kura haru cha mero mind ma. So yeah, dreaming is a very very big part. Sanai bata dream garnu bhanchu ma chai haina, tapaiko ichha jun chai euta hobbies euta sabai chai rakhnu haina, and then go for it, just do it in your life. Life sano cha, just go for it bhanchu ma chai
5: hai. Aba yei kura lai ma reference rakhchu hai ta. Aba chori bhayera bishesh gari haina sapna dekhnu hudaina, kinabhane chori manche bhaneko cha hamro society ma kura garni garda hunchha ki sapna dekhne haina arkako sapna chai pura garne ho bhancha ke. somehow this is what I have been brought up with, right? We have to fulfill the dreams of our parents, we have to fulfill the expectation of our society, right? So somehow this is restricting us, somehow this really restrains us from really thinking in a bigger picture. I really want to ask from your perspective, and एउटा छोरी भएर आफू पनि एउटा छोरीको आमा पनि हो र छोरी पनि होइन, सो त्यो हिसाबले हेर्दाखेरि चाहिँ छोरी मान्छेहरूले सपना देख्न कतिको जरुरी छ जस्तो लाग्छ र कहिले

0: पटक कसरी सपना देख्न सुरु गर्न सक्छन् जस्तो लाग्छ?
1: सपना छोरा होस् छोरी होस् देख्नै पर्छ है. मैले अघि भने एउटा छोरीको अफकोर्स लाइक कस्तो हुन्छ, एउटा बिहा गरेपछि धेरै रेस्पोन्सिबिलिटिज हुन्छ. अब क्यान मदर भएपछि त सबै रेस्पोन्सिबिलिटी, ब्रेस्ट फिडिङ गर, न्यापी चेन्ज गर, त्यो त हाम्रो सानैबाट नै मेन्टालिटी चाहिँ कस्तो भयो जाने. ओके, इट्स मदर्स जब. वाइफ भयो भने वाइफको काम हो कुकिङ एन्ड अल, त्यो चाहिँ अब कस्तो हुन्छ भने दिस वान यु हेभ टु ब्यालेन्स. फर्स्ट अफ अल राइट पार्टनर पाउनु पर्यो. नम्बर वान चाहिँ अफकोर्स यु हेभ टु नो यर सेल्फ, होइन? तपाईँलाई अब आफ्नो पेरेन्ट्सहरू जस्तो सुकै होस्, आफ्नो फ्यामिली फ्रेन्ड्स जस्तो सुकै होस्, होइन, इफ यु डोन्ट नो यर सेल्फ, यु डोन्ट नो यर वर्थ, इट वान्ट चेन्ज, होइन? मेन त आफ्नै दिमागमा हुनु पर्यो नि त. ओके, लाइक आई एम वर्थ दिस, आई एम नट ओन्ली गोइङ टु बी अ वाइफ, आई एम नट गोइङ टु बी अ मदर, त्यो त आफ्नैले गर्नु पर्यो नि त. सो आई फिल द्याट वान चाहिँ यु हेभ टु हेभ अ सेल्फ लभ, यु हेभ टु हेभ द अवेरनेस लाइक हु आर यु, वाट इज यर वर्थ इन यर लाइफ. म चाहिँ त्यही भन्छु है. सो छोरीहरूको चाहिँ ड्रिम चाहिँ प्लिज ड्रिम गर्नु भन्छु म चाहिँ एकदम. हामीलाई चाहिँ वी निड अ लट अफ वुमेन, एम्पावरिङ वुमेन इन आवर लाइफ.
0: यसलाई अलिकति होइन मलाई सापट्टि लिन्छु है तिम्रो कुराहरूलाई. आई थिङ्क फर आवर लिसनर्स इट विल बी भेरी इन्ट्रेस्टिङ द्याट वाट इनुका हेज जस्ट शेयर्ड. सपना देख्न पर्छ र सपनाको लागि पछ्याउनु पनि पर्छ. मेनिफेस्ट गरेर मात्र हुँदैन, मेहनत चाहिँ गर्नै पर्यो. तर मेहनत कसरी गर्ने, कता गर्ने भन्ने कुरा चाहिँ सपनामा भर पर्छ नि त. ठुलो सपना छ भने ठुलो मेहनत गर्नु पर्यो, सपनै छैन भने त अब मेहनत पनि अब लडतर तरिकाले अब जता पायो त्यतै हुन्छ. इट रियली ड्राइभ्स अस टुवर्ड्स अ गोल, राइट?
2: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
3: Shrota mitraharu, tapaiharule sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
2: श्रोता मित्रहरू, तपाईँ कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृङ्खला सुनिराख्नु भएको छ. आज हामीसँग अत्यन्तै प्रेरणादायक व्यक्तित्व इनुका राईज्यूको अनुभूतिहरू सुनिरहेका छौँ. आउनुहोस्, बाँकी कुराकानीलाई पनि निरन्तर यहाँहरूको माझमा प्रस्तुत गर्दछौँ.
0: Furthermore, I think Anushil would like to ask you something.
4: मलाई चाहिँ दिदीले भन्नुभएको कुरा चाहिँ एकदम हाइलाइट गर्नु मन छ. जुन चाहिँ अब एउटा छोरी मान्छे भइसकेपछि स्पेसली आफ्टर बे भएपछि एउटा वाइफको ड्युटी पनि निभाउनु पर्ने हुन्छ है. जस्तै तपाईँले भन्नुभयो नि घरको कोर्सहरू लिएरदेखि अब नानी हेर्नु पर्नेदेखि विभिन्न रेस्पोन्सिबिलिटी निभाउनु पर्छ नि त है. निभाउनु पर्छ भन्नाले पनि अब निभाउनु पर्ने हुन्छ भनेर एउटा एक्सपेक्टेसन राख्नुहुन्छ नि त होइन अब एउटा वाइफमा. तर पनि अब तपाईँले चाहिँ अब स्टिल एक्सपेक्टेसन सहरु निभाउनु भएर पनि तपाईँले स्टिल एउटा आफ्नो रेस्पोन्सिबिलिटी, एउटा मदरको एउटा वाइफको रेस्पोन्सिबिलिटी निभाउनु भएर पनि स्टिल आफ्नो ड्रिमतिर पनि निरन्तर रूपमा गइराख्नु भएको छ. यो चाहिँ तपाईँले कसरी ब्यालेन्स गर्न सक्नुहुन्छ होला, वा तपाईँको डेली यो च्यालेन्जेसहरूको तपाईँको थिङ्किङ एउटा प्रोसेस चाहिँ कस्तो हुन्छ? हाम्रो लिसनर्सहरूसँग केही सेयर गर्न सक्नुहुन्छ?
1: सो दिस इज द टफेस्ट जब इन द वर्ल्ड, होइन? मदरहुड चाहिँ कसैले पनि बिट गर्न सक्दैन. यु माइट बी वर्किङ कन्स्ट्रक्सन, वाट एभर, मदर भनेको मदरै हुन्छ. इट्स अ 24/7 job. At night, also breastfeeding गर्नु पर्यो, सुताउनु पर्यो, ब्ल्याङ्केट ओछ्याउनु पर्यो, होइन, न्यापी फेरिदिनु पर्यो. सो इट्स अ कन्टिन्युस प्रोसेस. हाउ एम आई ब्यालेन्सिङ भन्दाखेरि चाहिँ लाइक आई थिङ्क इट्स अ माइन्ड सेट. आई हेभ अ भेरी भेरी टफ, एकदम स्ट्रिक्ट टाइम टेबल फलो गर्छु म चाहिँ विथ होम एन्ड एट वर्क. बिहानको चाहिँ म कस्तो छ भने लाइक अन्टरप्रिन्यर भएको कारणले आई वन्ट टु गिभ टाइम टु माई डटर हो नि त. सो छोरी मैले ल्याएँ संसारमा, अब त्यत्तिकै हुर्कायो, म काम गयो, द्याट्स नट वाट आई वन्ट. सो आई गिभ माई होल मर्निङ एन्ड आफ्टरनुन टु माई डटर. उसलाई मैले ग्रुम गर्ने, उसलाई होमवर्क्स गर्ने, त्यसरीमा म म्यानेज गर्छु, होइन? एन्ड देन सुन आफ्टर आई लिभ हर टु किन्डर गार्डन, जुन चाहिँ एक वर्ष, म त गइहाल्छु काममा. सो आई रन एन्ड देन द्याट स्टार्ट्स माई अन्टरप्रिनियर जर्नी. एन्ड देन अगेन दोकानमा जाँदाखेरि चाहिँ लाइक इट्स 2 o'clock अन्टिल क्लोजिङ टाइम. सो द्याट्स हाउ आई ब्यालेन्स इट, होइन? एउटा टाइम टेबल चाहिँ एकदम फिक्स राख्छु म मर्निङ टु नाइट. एन्ड माई क्यालेन्डर राख्छु, एउटा नोटबुक हुन्छ मेरो ब्यागमा एभ्री टाइम. सो आई अलवेज क्यारी द्याट एन्ड देन आई टिक टिक टिक टिक टिक. सो द्याट्स हाउ आई फङ्सन, अदरवाइज अब गो इनसेन के त्यस्तो हुन्छ. सो या द्याट्स हाउ I balance my two journeys, bonum na.
0: I think this is a good reminder to our listeners, especially to moms, dads, or youths, whoever is listening. If you really want to follow your dream as well as take up your personal responsibilities, maintain time management. Positive. Is the key.
1: Time management
0: is the key. Reminders are the key. Mm-hmm. Checklist is the key. Wow, nice.
1: Me, I feel like I take a deep breath at night. Jab sleep garchu, that's the time I'm like, actually it's a hustle life. Ekdam hustle huncha. I don't know when the time is passing by, and still kati wata kura कुरा भ्याएको हुँदैन कि सो द्याट्स वाई त्यो क्यालेन्डर चाहिँ एकदम मस्ट फर माई
0: लाइफ आई थिङ्क दिस इज रियली इम्पोर्टेन्ट यु नो टिप्स फर आवर लिसनर्स फर अस एज वेल प्रायोरिटाइज

0: mindset, your perspective,
1: personality.
0: and your way of looking at the world.
1: I think so, because Darjeeling kasto chha bhane, it's not, it's very different to Hong Kong. Hong Kong ma the hustle bustle, ekdam lights everywhere, and all. Darjeeling ma there's time to think, you know, things go slow, okay, bistari. And then I grew up with my parents, so maybe I was like overthinker, sanai bara mani sochthyo hola, like that. Darjeeling ma hurkera chai, like I said, I think the place le impact garyo hola ke
0: utako.
1: Yeah, the place has really impacted me, how I am right now, you know. Ma chai testo lagcha.
0: मेरो मम्मीले भन्नुहुन्थ्यो कि पहिला दार्जिलिङको चिसो हावा खाएर पो हो कि क्या हो, मान्छेहरू पनि हेर्दा पनि राम्रो हुन्छ, सिपालु पनि हुन्छ, धेरै कुराहरू जानेको पनि हुन्छ दार्जिलिङतिरको मान्छे, होइन. सब जस्ट अ कन्टेक्स्ट. आई रियली वान्ट टु एड द्याट, किन मलाई दार्जिलिङ एकदम मनपर्ने ठाउँ हो कि, अनि बेला बेलामा घुम्न गइरहेको हुन्थेँ कि पहिला म सानो छँदाखेरिको कुरा है.
2: दिदीले अघि च्यारिटी र कम्युनिटी सर्भिसको बारेमा कुरा गर्नुहुँदै थियो, फ्युचरमा त तपाईँको धेरै प्लान्स होला, तर प्रेजेन्टको कुरा गर्दाखेरि चाहिँ हाम्रो लिसनर्सहरूलाई नथा होला कि तपाईँ हाम्रै यहाँ हङकङमा अहिले एथनिकली डाइभर्स युथ्सहरूलाई पनि इम्पावर गर्नको लागि, तपाईँ जस्तै बिजनेस भेन्चर्सहरूमा इन्भल्भ गर्नको लागि धेरै अपर्च्युनिटिजहरू दिनुहुन्छ. सो म तपाईँलाई अर्को क्वेसन चाहिँ के सोध्न चाहन्छु भने, तपाईँलाई वाट मोटिभेटेड यु टु इम्प्लोय एन्ड ट्रेन एथनिकली डाइभर्स युथ्स इन यर वर्क भनेर दिदी.
1: Okay, so talking about the employment, I mean, Nepali Ruchi Kosto Chha, we are going to F&B life, ma, most of them, youth, bhanum na. Mala chha tyo change garnu man thiyo. I think hamro store ma chha giving them an opportunity will help them, like, get confident, you know. It's a different work field bhayo. So Nepali haru dherai chha testo ma gareko chhaina ni ta kaam haru, sales tira, you know, tesari. So young herlai, aile hamro ma tin jana staff chha, they're all part-time, they're actually uni students haru. I feel like I'm giving them a platform to learn different boy sales boy, also like dinma dherai manchheru bhetchan ta, and when you're meeting a lot of people, you're actually growing your self confidence. Timi kasari bolnu sakcha tesari impact bhay rako chha ki hai, I don't know, but I've seen them growing. Aile ko kati jana chai aba, we've been almost a year and I've seen growth in them. Aile unare majhale handle garcha customer lai when I'm not there and all that. They have learned how to be like punctual, time haru pani manage garna sakeko chha, testai haru bhay racha. And I also teach them like sanai bara chai kasari money आफूले ह्यान्डल गर्ने त्यसरी पनि
0: फाइनेन्सियल म्यानेजमेन्ट.
1: यस यस, फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ हाम्रो चाहिँ सानैबाट एकदम सिकाउनु पर्छ क्या त्यसरी. आई फिल लाइक आई एम स्टिल भेरी लेट इन दिस वान, तर मैले बुझाइसकेँ भनौँ न, यस्तो कुराहरू चाहिँ उनीहरूलाई मैले सिकाउँछ होइन. एन्ड देन मेन थिङ चाहिँ कस्तो भने, आई टिच देम सेल्फ लभ. इफ यु लभ युर सेल्फ, यु क्यान गेट एनिथिङ यु वान्ट इन यर लाइफ. सो दे आर डुइङ द्याट जब होला, आई होप सो.
3: Dear listeners, you are tuned into our community radio program Hamra Chhoriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
4: Shrota mitraharu, tapaiharule sundai hununcha karyakram Hamra Chhoriharu, Our Daughters 2.0. Chhoriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko chha.
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृङ्खलाको यो दोस्रो भागमा इनुका राईज्यूको आफ्नो कुराहरू सुनिरहेका छौँ. अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौँ, बाँकी कुराकानीलाई पनि सुन्न नभुल्नुहोला.
0: There are follow-up question, eh? You've spoken about financial management skills, right? I really would like to ask you, if you can share with our listeners who are listening to you, what are the core things or what are the most important things for anyone when they think about financial management? Ab samjhine bittikai ke kuraharu chai hunai parne huncha, kati ko disciplined hunu parcha ta financial management ko kura garda kheri.
1: I think main ta abo kasto bhane, age anusar bujhincha finance haru haina. Mala kasto lagcha, when you are early in your life, you do the spending. I feel enjoy gara. When you enjoying making mistakes, balla chai ani afulai tha huncha ke e paisa gayo aba ke garne bhanera. I've learned it like that way. So even I came from a middle class family, and actually my second business, eh, by the way, yo second mero ani I started first one was 24 years ma. So 24 years bata maile chai paisa chineko. Mala chai kasto lagcha ni, I think savings ekdam garnu parcha.
0: Inuka sanga kura kani garirakhda kherin timro byabsay को कुराहरू गर्यौँ, परिवारको कुराहरू गर्यौँ, धेरै कुराहरू बुझ्न पाइरहेका छौँ होइन, एउटा सानै उमेरमा कसरी रेस्पोन्सिबिलिटिजहरू लिइरहेका छौँ र अरूहरूलाई पनि सँगसँगै सिकाइ पनि रहेको छौँ. आई थिङ्क दिस इज समथिङ वी रियली हेभ टु चेयर. खुसी हुनुपर्छ र होइन तिमीलाई हामीले एकदमै ठुलो ताली पनि बजाइदिनुपर्छ होइन. We are so proud of you that, you know, you're being a mom and then doing all these things. Something, you know, we picturize like yoda female figure ma hunchan ta aama ko kati wada hat 16 17 wada hat and dimag dekhaunchan ta. I think you really fit into that picture where you're balancing personally and professionally with your dreams and goals. That's so beautiful and wonderful. I think something that we have to learn from you and for our listeners, they can be really inspired from your story.
2: दिदीको इन्सपिरेसन सुन्दाखेरि चाहिँ मलाई सोध्नु मन परेको कुरा चाहिँ तपाईँले सानैदेखि तपाईँको एउटा ड्रिम त थियो नि त है, त्यो ड्रिम फलो गर्नुको लागि तपाईँले स्ट्रगल गरिराख्नु भएको थियो, तर तपाईँको जर्नीमा चाहिँ तपाईँको फ्यामिलीको सपोर्ट र एक्सपेक्टेसन्सहरू चाहिँ कस्तो थियो होला नि, यो कुराको बारेमा थोरै केही बताउन सक्नुहुन्छ?
1: एक्चुली फ्यामिली सपोर्ट भन्दाखेरि पनि हस्बेन्डको सपोर्ट चाहिँ धेरै थियो. हि सपोर्टेड मी फ्रम डे वान. उसलाई मैले एनी आइडियालाई ओ आज यो गरौँ न एभ्री डे हुन्छ भनिरहेको हुन्छ होइन. फ्यामिलीहरू चाहिँ कस्तो छ भने अब नेपाली कल्चर वी आर स्टिल गेट डेभलपिङ इन मेनी एस्पेक्ट्समा के, सो दे डोन्ट अन्डरस्ट्यान्ड बिजनेस भनेको चाहिँ उनीहरूले एकदम सजिलो त्यसरी लिन्छ के. माई पेरेन्ट्स दे आर भेरी गुड पेरेन्ट्स होइन, उनीहरूले बुझ्छ बिजनेसहरू, बट देन सपोर्ट चाहिँ मलाई मोस्टली फ्रम माई हस्बेन्ड नै पायो. हि इज द की पर्सन इन माई लाइफ, हि इज माई बेस्ट फ्रेन्ड. उसले एभ्री टाइम मोटिभेट गरिरहेको हुन्छ. हि आस्क्स मी एट द एन्ड अफ द डे आज कस्तो भयो के भयो एनी न्यू प्लान्स and all that. So this girl is, I'm very thankful to have a beautiful and charming husband. Mm-hmm. Bhanam, family wise like they're supportive of course. Unaru happy so they're proud of me of whatever I've done in my life, but then aru ko family aru kura garyo bhane I think this is still an issue to face ke euta kura garnu wala issue ho jasto lagcha hai malai chai. Dherai le support gardaina ke business haru chai e kina business gareko baru eta kaam gar esto, especially when you're not making money huncha ni, when you're not having profits त्यति बेला आउँछ कि क्वेसनहरू चाहिँ. मैले भनेको थिएँ नि तिमीलाई यस्तो अघि मैले भने नि दिस इज माई सेकेन्ड बिजनेस. मैले फर्स्ट बिजनेस चाहिँ स्टार्टेड व्हेन आई वाज 24 10 इयर्स अगो एयरबीएनबी, त्यति बेला चाहिँ गेस्ट हाउस को बिजनेस गरेको थियो मैले. एन्ड देन आई रेन्टेड 30 रुम्स, सबलेट गरेर मैले चाहिँ अब अनलाइनमा दियो, टुरिस्टहरू आउँथ्यो त्यसरी. सानो यङ एज 24 थियो त्यति बेला चाहिँ. वेन आई ओपन द बिजनेस एभ्रीबडी वाज सपोर्टिभ, अब सानो उमेरमा गऱ्यो यताउता, बट देन आई फेल्ड बिकज अफ द कोभिड प्रोटेस्टहरूले गर्दा त ठुलो इम्प्याक्ट भयो नि त टुरिस्ट इन्डस्ट्रीमा. सो आई ह्याड टु क्लोज डाउन अनि धेरै लगनीहरू पनि सबै गयो. दोज टाइम्समा चाहिँ कस्तो हुन्छ भने दे सुड अन्डरस्ट्यान्ड. मैले चाहिँ धेरै इफ आई ह्याड नट डन द्याट आइम नट गन बी दिस इनुका अहिले जुन चाहिँ म छु नि त्यस्तो हुने थिएन होला. मेबी आई वुड बी स्टिल वेटरिङ अर आई डोन्ट नो मेबी डुइङ अदर जब. सो आई एम भेरी थ्याङ्कफुल फर द्याट एक्सपिरियन्स. त्यसले चाहिँ मलाई स्ट्रङ बनायो. अनि तपाईँले सपोर्टको कुराहरू गर्नु भन्यो भने चाहिँ आई फिल लाइक मेन थिङ आफ्नो माइन्ड सेट चाहिँ आफूले नै इट्स यु, इट्स ओन्ली यु फर्स्टमा त्यति हो.
0: आफू बलियो हुनु पर्यो. फर्स्ट यु हेभ टु हेभ द्याट माइन्ड सेट एन्ड स्ट्रङ डिटर्मिनेसन. बाँकी कुराहरू चाहिँ थपिँदै जाने हो. प्लस हेभिङ अ सपोर्टिभ पार्टनर विल बी लाइक अ भ्यालु एडिसन होइन. अब भन्दाखेरि चाहिँ एउटा रमाइलो कुरा सोध्नु मन पर्यो होइन. अब सपोर्टको कुरा गर्यो, हस्बेन्डले पनि आएर कुरा कस्तो भयो, राम्रो भयो कि भएन सुनिदिँदा मात्र खुसी लाग्छ कि अरू के गर्दाखेरि खुसी लाग्छ? वाट रियली यु नो थिङ्क मेक्स यु टु बी ग्रेटफुल फर हेभिङ अ राइट पार्टनर, लाइक वाट आर द क्वालिटिज, हाउ हि इन्सपायर्स यु, हाउ हि मोटिभेट्स यु अर सपोर्ट्स यु इन यर ड्रिम?
1: फर्स्ट अफ अल चाहिँ कस्तो भने फ्रेन्डसिप हुनु पर्यो हाम्रो रिलेसनसिपमा. हि इज माई फ्रेन्ड, मेरो धेरै साथीहरू छ होइन, एन्ड आई ह्याङ आउट विथ हिम अल द टाइम. फ्रेन्डसिप understanding testero is ekdam key element okay that's in him. I've known him for a long time actually, when I was 18 and he was 18 like that. So testero chai kasto huncha main chai hamro friend euta communication chai ekdam strong cha. We communicate very adult way ma dherai tyo jhagra haru testo type haru gardaina ke, sit down and talk and then we plan like that. He and me hamro conversation chai jaile pani business and how we can grow, kasari hami abo next 5 years ma ke gariraheko huncha, त्यस्तै मात्रै कुराहरू प्राय हुन्छ क्या हाम्रोमा चाहिँ. आइ एम भेरी लकी अनेस्टली, एन्ड आई थिङ्क हि इज लकी टु टु हेभ मी. उसलाई मात्रै तारिफ नगरौँ, हि इज लकी टु हेभ मी अल्सो. सो या वी ब्यालेन्स इच अदर भनौँ न त्यसरी.
0: सो समहाउ अ मेसेज फर अस, आई मिन फर द यङ पिपल आउट देयर, भनेपछि सम्बन्ध परिवारले पनि आफ्नो सक्सेसलाई डिटरमाइन गर्छ होइन. आफ्नो निकट आफ्नो क्लोजेस्ट मान्छेसँगको रिलेसनसिपले पनि रियली नर्चर्स योर ड्रिम, योर लाइफ. एन्ड समहाउ आई रियली फाइन्ड इट इन्ट्रेस्टिङ द्याट टु of you sit together, plan together, feel together, succeed together, grow together, and it's so lovely to hear.
2: Eti dherai kura share garnu bhayo didi tapaile hai euta side ma tapaiko personal life arko side ma tapaiko professional life balance gariraknu bhako cha kati euta challenges haru tapaile par gariraunu bhako cha aile samma ko yo point ma tara malai ekdam yes sodnu man pareko chhe tapaiko life ma chhe kunai euta inspiration yadi euta person yadi koi cheez bhaye yesto kunai element chha hola tapaiko life ma jinle tapailai din din nai inspire garcha ya kunai euta past experience ko bare ma bhanna saknu huncha hola
1: experience bhanna there's a person that I look up to. She and me, we are actually the same age, but then she has achieved so much in her life. Upani Hong Kong mai hurkeko poreko keti ho. I think most of you already know usko naam chai Jee Deepa ke. Yes, you know her. Yeah, so mala chai I see her.

0: हामी अब एथनिक माइनोरिटिज कुरा गर्दैछ नि त हङकङमा आई थिङ्क सी इज वान अफ द फर्स्ट वुमेन हु हेज डन अ लट इन नेपालमा युकेमा होइन अब
1: आई थिङ्क शी इज नाउ इन्टरनेसनल
0: यस यस देन आई थिङ्क लाइक त्यसरी चाहिँ अब उसले कस्मेटिक्समा गरेछ भने मेबी हाम्रो चाहिँ अब क्लोदिङमा लाइक द्याट वी सुड ह्याभ मोर पिपल लाइक द्याट हुन्छ नि त्यसरी चाहिँ आई लुक अप टु हर अनेस्टली शी इज अ फ्रेन्ड अफ माइन तर मलाई चाहिँ आई सी हर एज एन आइडल लाइक उसले कसरी गरेछ आई वान्ट टु बी लाइक द्याट पर्सनको कुरा गर्यो भने चाहिँ ऊ हो
1: थ्याङ्क यू आफ्नो साथीको बारेमा यति राम्रो कुरा होइन आफ्नो हस्बेन्डको बारेमा होइन आफ्नो नाति नातेना छोराछोरीको बारेमा कुराहरू सेयर गरिदिएकोमा खुसी लाग्यो है अब यो कुरा गर्दा गर्दै कुरा अन्तिम अन्तिम आइसकेका छौँ होइन अलमोस्ट वाज द एन्ड अफ आवर कन्भर्सेसन आई रियली लाइक टु आस्क यू डु यू ह्याभ एनी मेसेजेस फर आवर एथनिकली डाइभर्स डटर्स मदर्स हु आर लिसनिङ टु यू एनी इन्सपिरेसनल थिङ अर एनिथिङ द्याट यु लाइक टु सेयर विथ देम
0: आई विल टेल द पिपल सबै हाम्रो मम्मीजहरू whoever are listening to please keep dreaming hard na khanu haina kinabhane hami chai prayo yaha Hong Kong ma life kasto cha bhane you have to earn cycle ma chha ni ta tesari and many of us we don't take the courage to follow our dreams chai dancing hos painting hos whatever do hami follow gardaina kinabhane hamro rent tirnu parcha eta uta mo pani tei situation ma thie but I feel like once you give in it will come slowly of course hard work le so I tell all mero chha euta message chha bhane chai like please dream garnus haina euta art chai garnu if you fail it's okay there's again another chance jasto lagcha just keep dreaming and follow your dreams then life ma happy huncha ke tesari because if you are like leaving so many things behind time ta gairako huncha and then you'll regret tesari life jancha so don't waste that life jasto lagcha mana chai
1: thank you for this message
0: thank you
1: aba yo message sang sang hai maile euta antim prashna sodhna chahe haina aile ta bhakare message hamro mothers daughters har lai diyo haina so now I'd like to ask a very personal question which is what would you like to tell your 18-year-old self if you look back
0: okay mala yo question mon pari rathyo haina kina bhane sano ma chai I think I'll just say kasto bhane make it short eh I'm very proud of her ani je chha jasto chha I've still a lot of things to do in my life that at least certain amount ma achieve gareko chha jasto lagcha mala chai so I'm very proud of that little girl uli sanai bata dream gareko chha san sano kura haru chha aba yo 35 barsha ko keti le gairako chha bhanum na so I'm very happy if I have to transpire when I'm going to hug her and then just pat her back and say good job on in there get this ready so yeah, I'm proud of that little girl tanu inuka sanga say very khushi chu ma
1: and we all are proud of you inuka for the things that you're doing it's really amazing that you've been doing a great job and we are so proud of you to see your name and your label in Hong Kong's you know map it's so beautiful seriously although it's very small it's just a beginning but I think that's the start of a long journey so we really wish you lots of success prosperity happiness dream more and then I hope from today's conversation our listeners even us we will add on to some you know colors in our dream right Anushya so thank you so much for joining us Inuka today thank you for your sharing it was lovely having you today in our conversation in our episode thank you so much
0: thank you for giving me this opportunity mala ekdam ramailo lagyo maja aayo kura haru garna lai so thank you so much to didi and bhai also thank you so much
2: श्रोता मित्रहरू हाम्रा छोरीहरू आवर डटर्स 2.0 को दशौं श्रृङ्खलामा इनुका राईज्यूको निकै गहन आज अर्थपूर्ण सँगै निकै थुप्रै रोचक कुराहरू पनि हामीले सुन्न पायौं इनुका राईज्यूको जीवनबाट सिक्न सकिने सबैभन्दा ठूलो कुरा भनेको संघर्षलाई हारको रूपमा होइन तर परिवर्तनको सुरुवातको रूपमा हेर्न सक्नु हो पुरुष प्रधान सोच र सीमित अवसरको बीचमा हुर्किएर पनि उहाँले आफ्ना भविष्य आफै निर्माण गर्ने साहस गर्नुभयो जीवनमा जिम्मेवारी बढ्दै जाँदा धेरै मानिस आफ्ना सपना त्याग्छन् तर उहाँको मातृत्वलाई नै आफ्नो शक्ति बनाएर आत्मनिर्भर बन्ने बाटो उहाँले रोज्नुभयो यसले हामीलाई परिस्थिति भन्दा ठूलो कुरा आफ्नै सोच दृढता र निर्णय हुने रहेछ भन्ने सन्देश पनि आजको कार्यक्रमबाट हामीले प्राप्त गर्दछौ त्यसै गरी उहाँको यात्राले सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्रै सीमित हुँदैन भन्ने कुरा पनि सिकाउँदछ आफ्नो परिवारलाई सहयोग गर्ने साथै विभिन्न पृष्ठभूमिका युवाहरूलाई अवसर प्रेरणा र मार्गदर्शन दिनु उहाँको नेतृत्वको सुन्दर पक्ष हो साँचो सफल व्यक्ति त्यो हो जसले आफू अघि बढ्दै गर्दा अरूलाई पनि सँगै उठ्न प्रेरित गर्दछ इनोका राईज्यूको कथा साहस आत्मसम्मान जिम्मेवारी र समुदायप्रतिको प्रेरणादायी उदाहरण पनि आजको कार्यक्रमबाट हामीले सुन्न र सिक्न सक्दछौ
1: श्रोता मित्रहरू हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृङ्खलाको

0: त्यति र आइसकेका छौँ। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो कृपया यहाँहरूले रचनात्मक सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सिआइबीएस को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
1: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। मदरहुड गेभ हर स्ट्रेन्थ नट लिमिट्स, यानि कि मातृत्वले उनलाई सीमित होइन अझ बलियो बनाउँछ भन्ने मूल उत्साहजनक सारका साथमा आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै सबैसँग बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।